0: শ্ৰোতাসকলে শিল্পী মুকুল তালুকদাৰৰ কণ্ঠত আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু, নিবেদন কৰা হৈছে নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर धारबाट समाचार सुन्नुहोस्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले साझा देवानी विधि असम 2026 विधेयकलाई अनुमोदन गर्नुभएको छ। यसको साथसाथै राज्यमा साझा देवानी विधि लागू गर्ने बाटो प्रशस्त भएको छ। असम विधानसभामा गत 27 मेमा गृहित यो विधेयक मार्फत राज्यमा बहुविवाह निषिद्ध, विवाह विच्छेद, लिव इन सम्पर्क र कन्या सन्तानलाई सम्पत्तिको उत्तराधिकार प्रदान गर्ने विषयमा साझा नियम प्रवर्तनको व्यवस्था गरिएको छ। ऐन लागू भएपछि बहुविवाह सम्पूर्ण रूपमा निषिद्ध हुनको साथै विवाह विच्छेद र लिभ इन सम्पर्कमा रहेकाले पनि पञ्जीयन गर्न पर्ने बाध्यतामूलक हुनेछ। साझा देवानी विधिको अधीनमा सबै विवाह र लिभ इन सम्पर्क क्रमशः 60 र 30 दिनभित्रै पञ्जीयन गर्नुपर्नेछ। विवाह र विवाह विच्छेद निर्दिष्ट समयभित्र पञ्जीयन नभए शास्तिमूलक व्यवस्थाको सम्मुखीन हुनुपर्नेछ। लिभ इन सम्पर्कमा 30 दिनभित्र पञ्जीयन नगरे 3 महिनासम्म कारावास र 10,000 रुपियाँसम्म जुर्माना अथवा दुवै शास्ति हुनेछ। त्यसरी नै विधेयकमा बहुविवाहको क्षेत्रमा सर्वाधिक 7 वर्ष कारावासको प्रस्ताव दिएको छ। अवश्य राज्यका अनुसूचित जनजाति मानिसहरूको निम्ति साझा देवानी विधिबाट छुट दिएको छ। केन्द्रीय उच्च शिक्षा मन्त्रालयले द्रौपदी भाषाको अध्ययनको निम्ति 5 वटा उच्च केन्द्र स्थापनको प्रस्ताव अनुमोदन गरेको छ। उच्च शिक्षा विभागले प्रकाश गरेअनुसार असमिया, बाङ्ला, मराठी, पाली र प्राकृत भाषा अध्ययनको निम्ति यो केन्द्रहरू स्थापन गरेको हो। यो उद्यमले उन्नत शैक्षिक गवेषणा, भाषिक तथा साहित्यिक ऐतिह्यको संरक्षण तथा डिजिटल रूप प्रदान र यो द्रौपदी भाषाहरूको ज्ञानको प्रसारको निम्ति छुट्टै प्रतिष्ठानगत सहयोग हुनेछ भनी आशा व्यक्त गरिएको छ। असमको तेजपुर विश्वविद्यालय, पश्चिम बङ्गको विश्वभारती विश्वविद्यालय, पुणेको डेक्कान स्नातकोत्तर महाविद्यालय र गवेषणा प्रतिष्ठान, उडिसाको उडिसा केन्द्रीय विश्वविद्यालय र गुजरातको केन्द्रीय विश्वविद्यालय यो उत्सवको केन्द्रहरूमा स्थापन गरिनेछ। केन्द्रीय सरकारको यो पदक्षेपले देशको द्रौपदी भाषाहरूको अध्ययन, गवेषणा र संरक्षणमा सहयोग हुनेछ। आज नगाउँ लोकसभा समष्टिको उपचुनावको प्रचार अभियानको अन्त पर्नेछ। शासकीय भारतीय जनता पार्टी लगायत राजनैतिक दलहरूले प्रार्थीको समर्थनमा सार्वजनिक सभा, शोभायात्रा अनुष्ठित गरी प्रचार अभियान जारी राखेका छन्। प्रचारको समापनको दिन शासक विरोधीले भोटारहरूलाई आकर्षण गर्नको निम्ति प्रयास गरेका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो नगाउँ जिल्लाको रूपाईघाट विधानसभा समष्टिको जुरिया कदमनीमा अनुष्ठित निर्वाचनी सभामा अंशग्रहण गरी दलीय प्रार्थी देवेश्वर शर्माको भएर प्रचार अभियान गर्नुभएको थियो। मुख्यमन्त्री डाक्टर शर्माले पर्सि अनुष्ठित हुने नगाउँ लोकसभा उपचुनावको निम्ति 15 वटा सभामा अंशग्रहण गरी दलीय प्रार्थीको भएर प्रचार गर्नुभएको छ। मन्त्री केशव महन्त, रामेश्वर तेली, विधायक प्रदोत बरदेल लगायत अरू धेरै भारतीय जनता पार्टी र अगपका कतिपय नेताहरूले यो चुनाव सभामा अंशग्रहण गरेका छन्। त्यसरी नै कङ्ग्रेस प्रार्थी शिवमानी बराको समर्थनमा सांसद रकिबुल हुसेनले नगाउँको करेगुरीमा प्रचार चलाएका छन्। प्रचार अभियानको अन्तिम पर्यायमा प्रार्थीहरूले मरिगाउँ, रूपही, नगाउँ, बटद्रुवा समष्टिमा अनुष्ठित सार्वजनिक सभामा अंशग्रहण गर्नका साथै मतदाताहरूको घर घर गई चुनाव प्रचार चलाएका छन्। मरिगाउँमा कङ्ग्रेस प्रार्थी शिवमानी बराले एक शोभायात्रामा पनि अंशग्रहण गरेका छन्। यता नगाउँ लोकसभा उपचुनावको मतग्रहण सुचारू र शान्तिपूर्वक सम्पन्न गर्नलाई जिल्ला प्रशासनले सबै प्रस्तुतिहरू सम्पन्न गरेको छ। सेवा

यस्तो अभियानको अंशको रूपमा शिवसागर जिल्ला प्रशासनको उद्योगमा जिल्लाले 5 वटा उन्नयन खण्डमा विशेष सेवा शिविर आयोजन गरेको छ। अभियानको पहिलो कार्यसूचीको रूपमा आज बिहान 10 बजेदेखि आमगोडी विकास खण्डको पीएम श्री आमगोडी हलवाटिङ मजदुर उच्च माध्यमिक विद्यालय शिविरमा अनुष्ठित हुनेछ। जापानमा अनुष्ठित एसियन गेम्सको आज अन्त पर्नेछ। नागाया शहरको मिजोहो पार्क एथलेटिक्स स्टेडियममा भारतीय समयअनुसार साँझ 6 बजे यो समापन समारोह अनुष्ठित हुनेछ। यसपालिको प्रतियोगितामा भारतले राम्रो प्रदर्शनले 21 वटा स्वर्ण, 27 वटा रजत र 37 वटा ताम्र सहित सर्वमोट 85 वटा पदकले प्रतियोगितामा चतुर्थ स्थान दखल गर्न सक्षम भएको छ। सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महबौ शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडमएफको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 25 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आजको कार्यक्रम अन्तर्गत उद्घोषकले मन पराएका केही गीतहरू सुन्नुहोस्। यो कार्यक्रम अन्तर्गत पहिलो गीत सिकार्नुहोस् धीरज श्रेष्ठ र कुन्ती मुक्तानको स्वरमा यो गीत।